यो आफू तोक्ले आफ्नो यहाँ प नुरा हामी यहाँ स आफू त एकै भित्र दुतो हामी यहाँनु प्लेदो हामी यो आछु दतो कमी यावी आमुरे इजिनियो तगबे काई ने सुका agbome ji ablavi nchugan onore apeto fui mi monsieur apeto mas Horacio agamapo ya okubu aruna amama so avun kodura da kuno aso hagbere kadura kangwa mi atoyi